0: इस वक्त आपने रेडियो अमन FM 88.4 बटग्राम की इस्लामी नशरियात सुनी।
1: दा वक्ता सुद अमन रेडियो FM 88.4 बटग्राम इस्लामी नशरियात फौरी दली। प्रोग्राम दिन आउ दुनिया चबके तास्ता दर कवलेशी द दिन पोहा
2: النار يعرضون عليها غدوا وعشيا ده قبر عذاب او راحتنا ده قران او ده احاديثنا او ده دلائل عقليه او نقليهنا ثابت دي
1: ده اخلاقيات درس
2: يو انسان مني دي تمام نور انسانان حقوق لازم او ضروري دي دي بدا حقوق بلا رنگ نسل مذهب ذات

0: ना बिल्कुल जनाब, बॉडीगार्ड, बॉडीगार्ड रहे राशे पटग्राबो जमामी नवालो समाज मेर वालो चपर ग्रामियानो
1: दिशी भी दाम बाखिल दा सहकारी खा मैं कहता हूँ अख्तर उस दा गुजरी भी है
0: ना ना वेख्ती
1: बदली बजू पूरी होगी
0: कालुम रा रवान दी मैसेज उम रा रवान दी खोस है मेरा जो जल काल सिलसिला मैसेज सिलसिला शुरू हुआ ना ब्याह की मंग ब्रेक निशु आ गस्ते
1: बिल्कुल लास
0: कना
1: वक्त देखो खुश है जुबा क्यों क्या बस
0: خب څنګه وی کنه هغه ساده ګل خبره وی خب جاک کی تمه بوډی کارډ کروا دے چال نو بالکل جناب زو فرست کال طرف ته ګورو سوک ته ودا کوم زین دے موږ سره السلام علیکم
2: وعلیکم السلام ورحمت الله وبرکاته
0: اوهو اوهو ګران قدردان په منګرانا خان باز محمد خان په خیر راغلی
2: خدای دې واه نظام صحیح سے تاسو دوه تر کړي وي دې ډیره مننه کوم او پخره راځي درته وي جی
0: خوشاله اوسه آباد اوسه چې تاسو موږ ته کالو کو زمو پروګرام اوره ما خو نن مباس محمد لالا مصروف په چرته منډي کې بغیرځي
1: بازار کې بغیرځي او جامع غلی
2: نا یار بغیر دې یار ژوندون ګران دې کړه دینه تاسو نه بغیر زمو گزاره کله کی
0: مشران زمون پروگرام نو بیا مونگ رخش گمونا
2: یار نظام صاحب جانان کے لیے تبوز ہے جانان نیوی زبائی کلے ہوئی نما
0: وہی دیر خوش تھا بس محمد صاحب نن بڑا تو سو اختر پا دا فری دا دا سی سو ہے جی
2: پزارے دو بڑا تو ہے ما خدا ہوا ہے چلے شیشے رہتا ہوا ہے
0: سستا ہوا اس کی رہتا سو ہے بس غزل و ٹپی کو خو خستہ آواز کو گزرنا جی
2: ارمان بابو کی ارمان بابو کی وقت بتیری بیا بجہانو

0: निजाम से टक्कर पावा सॉन्ग प्ले का
1: कोशिश मगो
2: बड़े मजार दगा सिंगर हो गया टक्कर से
1: टक्कर को टक्कर से देखा ना देर खान के जुकाल तरफ तो गुरु सोते हो तो कुम जरा दे
2: अस्सलाम वालेकुम जी हेलो अस्सलाम वालेकुम
3: अस्सलाम वालेकुम
2: वालेकुम अस्सलाम जी सुख दे कम जाना
4: अस्सलाम वालेकुम जी
2: ریڈیو لگ بند کے نو بیا آواز ہم ٹکسی ریڈیو لگ بند کے جی
1: شانگلے نا سو خبر ہے کہ شانگلہ کی تو کم سے نا کال کرے
3: شانگلہ کے شانگلے ملا گئے